0: أرجو أنك ساهب الله يا خليل اسمع القفان عقلي فان ماما فرفان ويهدياتك هي فاقم بي سحابي ناسي بتبي
1: يا أمين اترف بن مضو يا خليل مددل
2: السلام عليكم ورحمة الله وبركاته الله بخليل
1: إبراهيم قفان سلام الجواب دي
2: كباتو أبو يعقوب
0: كون أبو يعقوب اتا
2: إسحاق فان فرابون يعقوب فان وداغن وان كم هي خبر الله من دبات أدي إسحاق فان أم يدوم فشك إلو بنام فر ننكي محق نويت أي أبو يعقوب
1: الله بنعم إبراهيم فان شاي كليل فان يقل بيت النبني فرغتو يرا إكليل فان يبلو مجم فل لغا مدمل كما كبوه دنل هدوا بطر رميالا غير جسلاك ميلا دبنا مت شكر قران منتن نسب دبان دي امر دوسفا حتا اسماعيل اسحاق ميلا دد الله حمد بر حم بشر ميلا غير السلام دعاء ان مولا مستوى السلام
2: الله خليل اسماعيل غفان خليل غفان هديا فنو باف اي خليل غفان وفافل وافد هديا
3: ادی اسماعیل غفانو کو مما فلوس اوگون منگ صاحب کمنا سارا ہدیا فنو اکمنا اوفا فلوا ہدیا کو وان اراد کر لیا
2: میں اللہ حاضر غفانو ہیوجزا دی واش اکمنا ایمنا یودان کرما اوگون وسی کر وی ودالو سارا کی اکمنا کے صاحبہ کمنا کا اکمنا کے نیمت تو ویری فرا کر ادی الویت کم منو کو دیوا اسلام دین ودا دیوی کمٹا کا اکمنا کیون در کا ادا کر
3: اسماعیل غفان اکلے غفان کو پاپڑا فنو وی ہدیہ
0: صاحب اللہ خلیل می بی جنوار می تھنو نرم وی دال وے می تی تو پر اسحاق بیرفلو کرنے والے
2: می وگو چنو کرین ای وگو چکم گا ویس می ہر اتی اسماعیل غفان او کر وا اسماعیل غفان اے نند ونی فرس کنو ای ایک بار وت کما جہیلن کڑا کما ادی ایک اخلاق رنگل کما واتی اے جواب دے وی دال وی ऐ दीलत कम बड़ कम हियो कम अध कुरुवती बड़ा वे जनो एक नव की खाईल
1: इब्राहिम के फान इस्माइल के फान इकले के फान मम्मा लोगे इतरो खबर तल उलुम लुलुगे
2: इस्माइल के फान अम निहार साद आहर फुरिज एक म को इकले के फान की बार वे गतुन्ना इसकोल के गतु विही हर वजुआने शिकार कुरो में लव कुरवा सहरा के तेरे शिकार कुरो मट्टका दतुर कुरवा मी वगो अस्फेनवडागति इतनु जुरुहुं गबीला विज्वानु एकलेग फानु अरियुगा गिंदवा अधि वरग्गिन अस्तक हिफा मिहार वनि कियों कुरवाफ मिया की इस्माल गफान वरब बरकात्तिरी इच्च एग मतीग दतुर कुरवा इस्लाम दिन फतुरुवा अधि कबीला ता एब्बावंत कुरवी
4: अल्लाह के खलील जरार गरस्किफान अबू मालिक वडागन नवा ಏನಾಯ ವಡಾಗನ್ನವಿ ಖಲೇಗ್ ಫಾನಾ ಗುಳಿವಡಾಗನ್ನವ ಖಲೇಗ್ ಫಾನಗ ರುಸ್ಸೆವಂ ಹೋದ್ದವ ಅದಿ ಏನಾಯಕ ವಡಾಗನ್ನವಿ ಏನಾಗ ಲಷ್ಕರ್ಗ ವೆರಿಯ ಫೀ ಕೋಲ್
1: ದೀಲತಿ ಇಬ್ರಾಹಿಮ್ ಗ ಫಾನ ವಿದಾಳು ಪರಮಶಿ ಅಲ್ಲಾಹ ಹಮ್ದ ಗುರ ನಿಮ್ಮ ಸಂದಿ ಕಂತಿ ಮಂಗಲೆ ಫಾನ ದೆವಿ ಏಯ್ ದುನಿಯೆ ಅಹದುರಿನ ಗ ಕಮಾ ಫಾ ಕುರಾನ ಚಿಂತಕೆ ಎರಸ್ ಗ ಫಾನ ವೆದಿ ಮಂಗ ಮೇರಬಂತ ನಿದಕ ದೆವಿ ರೀ ಹಮ್ದ ಗುರ
2: ಪುರಿ ಹಾಯ ಚಿತ್ತು
4: ಕಂಕಾಲ ಮೀಹೆ ಎಕದೇ ಫಾಣ ದಕೋಳ ಹದನೀತ ಅಲ್ಲಾಹ್ ಗರಿಯಾಯತ ವಹಿ ಬಾವಲ್ಲೇವಕ ಮಂಡೆ ಎಂಗೇತ

0: ए नरक अन्न रुलिंग कुदि कुदि वेदां कैरी वेदे काफिरुंगे फौजे ए नरक एल्लवा कुम्मे फहरकु एतांगे बंडेरिंग एवरेन्ना सुवालु कुरव्वानेते इंजारु कुरव्वा रसूलकु त्यबै मीहुंगे गाता वड़े नुगन्नवा हिये
1: قالوا بلى قد جاءنا نذير

0: मुन्ना कोबा की है ना क्या देड़ा ही है
1: अल्हम्दुलिल्लाह मुन्ना रंगला कालो में देड़ा ही है
0: अफनस देड़ा ही है मुन्ना मुन्ना कौन वड़ा में क्या दक काफ़ूंग अता
2: मुन्ना थी है बुरा को वैन्ना हिंग कमेंने अफन थी कंको लन्ना
1: तिकु तुम हाउ दहाई रंगला है तिहं मुन्ना आए कही आहो हाल बला फे मुन्ना रकां कंको देन ना है दी मुन्ना वरहा उपावे
3: رسول بیکلنا نبی بیکلنگ سیرت کی ارشادہ نصیحت کے دمرے
0: اے دمرو کے الین ہو دے تجربے کی حیات کے راستہ فسیہ گنگس دے نے آر کاٹیے اے
4: آر کاٹی گے ہیں مادمیا کوشار کرا تک چکی ہیو حلال تک چن ہدم
0: دینو گڑون گنس تنی
5: رسولنا نبی
6: होम दो के में दुरुंग अम्ब्रा दे चाहेरो रिपीट अंगार दो के हैं दुनो अकड़ तेरे हूँ आदि पुत्र दो के रे तिहकर तेरे हूँ
0: हमें कनी नो दिया में घर्स दीनु गेरु
7: कीरित कुरानु के अल इस्रा सूरतु के तेरे सतरवन आयतु का अल्लाह ताला वही कुरबा फावे وَأَوْفُوا بِالْعَهْدِ إِنَّ الْعَهْدَ كَانَ مَسْئُولًا مَانَي أَدِ تِيَبَامِيهُمْ أَحْدُ فُدَّاشَ هَمَ كَشَوَرُمْ أَحْدَكِ اَيَامِدُ سُوَالُ كُرَبْوَانَي كَمِكَّ مُغَاوِيَ
8: میں آرکا دیم رہے کنڈو ایک آرکا دی تیریس منٹ میں دینو کیا ڈو
3: رن دو دی رن دو دی رن دو